0: ویلکم بیک مزید سامعین، ام ابوظہبی جی ایف ایم 88 ریڈیو نیٹورک جو جی ایف ایم سکھر، جی ایف ایم لاڑکانو، جی ایف ایم میرپور خاص، جی ایف ایم ماتلی، جی ایف ایم متیاری، جی ایف ایم مورو، جی ایف ایم میراپور، جی ایف ایم سکھر کے اوانے پنجے شو آن ایئر ہے جن جو نالو ہے سندڑی جی شام، اواں سن مخاطب ہے اواں جو پنجو آر جی اواں جو میزبان یونس بکاری، یونس بکاری جو سکھ بھریو سلام جی مزے سمین یقین وائدے موجب اسان شو جے ہن کلاک جو ہانے 6-7 وگے وارو کلاک انہوں میں لائیو کالز وٹھندا سی، پلیز فقط ایک دفعہ کال کیو ائی صاف ستھری جگہ تے بھی کال کیو تے جی تانی گال بول سب ودھی سکن، نمبر نوٹ کرے وٹھو 2344-5025-786 0334-3525-786 اسائن نمبر ان دے دسنا سی تے جی کال تے اس اگر کیر ہوندا جناب پہری کال اٹینڈ کرے دا وٹھو دسوں دا کیر ہے اس اس اگر، ہلو السلام علیکم۔
1: وعلیکم السلام سر، کیا حال ہے؟
0: الحمدللہ، کیر صاحب ہیں کتاں کا؟
1: جی سر عبداللہ بھنگوار گلا ہے تو ان وقت کندھا کوٹ شہر کا۔
0: اچھا حال ہے بھنگوار صاحب، خوش آیو، ٹھیک آیو؟
1: اللہ مہربانی ہے تاڈو سر، مچڑی شام میں تنجو پروگرام تو تا تمام زبردست لے تو سر،
0: تمام گنی محبت تا جو سائیں، تواں جی محبت جو یقینن اسا وٹ مان ہے، اواں کے بھلی کار چوندا سی تواں سکر بھی کیر پی بدھے۔
1: ہاں سر مونجا بٹے دوست نے ان کے شامل کندا سے،
0: بالکل شامل کرے بیٹھو سائیں،
1: مونجو پیارو دوست عرفان تھیبو ڈاکٹر غلام نبی پہوڑ
0: جی جی،
1: علی حسن بابو جے کائن وقت سکھر شہر میں بدھدا نے انہوں نے کے الہی سارو سلام آتا کے فرزانہ پروین جو گانو سر بدھایو، مہربانی کیو سر۔
0: سائیں کوشش کیوں تھا تا جو تمام گھنی مہربانی، ویلکم تھا چوں تا کے
1: بھائیو تنا بدھائے پھٹی قسمت یار وہ کے کائیں نہ ہے یار۔
0: ہاں بالکل، پر چھا جو ہی کالز وارو جو پروگرام ہے ان میں اسا کو بھی گانو بیک ٹو بیک ہلائیں نہیں، یعنی بیک گراؤنڈ میں ہلندو فل گانو نٹا بدھ رہے سکو
1: ڈیڈی کے دا سکھر شہر کے جے کا بدن دا
0: سائیں اسی سجی سندھ کے ڈیڈی 8 چینل تاں کے آن ایئر کن پیا تاں نی کون کے، تھینک یو سر، تھینک یو جی۔ جناب عبداللہ بھنگوار صاحب اسا کے بدھی رہے ہو ہیں کال بھی کئی دسندا سی تے ہانے اسا سا گڈ کال تے کی رہے جی، کال اٹینڈ تا کرے وٹو، ہلو السلام علیکم جی، جناب کال تے اسا اگر کیر ہے انہاں جے لائے دسندا سی، ہلو السلام علیکم۔ سائیں آواز کون تھو اچے؟ ہلو السلام علیکم، سائیں میرا آواز نہ چن جے کرے کال تھی پئی ڈراپ۔ مکھے چوندا آہن یونس بکاری ایں سندھڑی جی ہن شام وارے شو میں اواں سان مخاطب آہیاں، اواں کے چاہ تا چون، اواں جو نالو ہن موبائل کال تے اچھی سکے تو کال کرے وٹھو 0334-3578-6 اسے نمبر تپے اونی کال جو سیڑو کندے پیری بدھی وٹھو حال احوال جی، جناب کال بچی چکی ہے دسودا کی رہے، ہلو السلام علیکم وعلیکم السلام، کیر صاحب ہیں کتھا کھاں؟ جی سائیں اواں سکر بھی کیر پہ بدھے، اواں جی آواز کلیئر کون پہ جے نالو وٹھو کہ دوست جو جی جی वालेकुम अस्सलाम, महिरबानी वेठा माण्हू, थैंक यू, भली कार चवंदासीं। हीअ आहे साज़ ऐं आवाज़ जो साज़। ॾिसंदासीं त हाणे कॉल ते केरु आहे असां गॾु। हलो, अस्सलाम वालेकुम। जी केरु साहब, ऐं किथां खां? तमामु घणी महिरबानी प्यारा पुनल मेहर साहब, वेलकम गोटकी खां असांखे जॉइन कयो। शुक्र अलहमदुल्ला, अवां जी दुआ लॻी पई आहे। अवां सां गॾु ॿियो केरु पियो ॿुधे वेठा माण्हू? किरोड़े कुर्ब सुणा साईं, सदाई सुखिया हुजो, जुग जुग जीओ। वालेकुम असलाम, सदाई सुखिया हुजो। थैंक यू सर, थैंक यू, अला हाफिज़, अला हाफिज़। ओके जनाब, ईअं ई अवां शामिल थी सघो था। कॉल करण जो तरीक़ो बिल्कुलु सवलो आहे। नंबर असीं ॿुधायूं पिया, हुन ते कॉल कयो, हाल अहिवाल कयो, ऐं जेकॾहिं हूंदा अवां वटि सिग्नल सही त कॉल थी वेंदी अटेंट। ॾिसूं था कॉल ते हाणे असां सां गॾु केरु आहे। हलो, अस्सलाम वालेकुम। जी केरु साहब, ऐं किथां खां? रुस्तम अली पवार साहब, ख़ुशि आयो, ठीकु आहियो, चङा भला। साईं बिल्कुल बिल्कुल ठीक ठाक, अलहमदुल्ला। तमामु घणियूं मोहबतूं आहिनि तव्हांजूं, तव्हांजे प्यार जा थोराईंदा आहियूं। अवां सां गॾु ॿियो केरु पियो ॿुधे?
1: शौकत अली जखराणी, रहमत अली जखराणी, दिलीप कुमार महंगो, रामचंद मकवाणो, प्यार अली लुंड, मलिक मोहम्मद बलोच, मोहम्मद सिद्दीक, ऐं कुर्बान अली काशी, जेके बि दोस्त ॿुधनि पिया, सभिनी खे रुस्तम अली पवार जे तरफ़ां सिख भरिया सलाम।
0: वालेकुम असलाम, तमामु घणी महिरबानी मिठो माण्हू, थैंक यू, ख़ुशि हुजो, आबाद हुजो। सेवण साईंअ जी सरकार, यानी असांखे सेवण शरीफ़ खां यादि कयो। जी महिरबानी पवर साहब, थैंक यू। ऐं ॾिसंदासीं हाणे असांखे केरु थो ॿुधे ऐं केरु थो कॉल करे, त हुन जे लाइ हलंदासीं कॉल जे तरफ़ ऐं कॉल अटेंड करे वठंदासीं। हलो, अस्सलाम वालेकुम। जी केरु साहब, ऐं किथां खां? छा हाल आहे जखराणी साहब?
1: बिल्कुलु,
0: अलहमदुल्ला, अलहमदुल्ला। अवां सां गॾु ॿियो केरु थो ॿुधे? सभिनी जूं महिरबानी, वॾा वड़ साईं, थैंक यू, थैंक यू, भली कार।

ملکار چوندا سی سبنی خوبصورت سماعتن کے جن جن مہربانی سا کہ آنے چوئن کیو ہے ٹیون کیو ہے جی ایف ایم ماتلی کے وقت جو ساس 8:50 تھی چکا ہے ٹھیک پانچ سات کچھ منٹن جو بچو ہے جکر میسج کرنا چاہیے تھا تو جلدی کر لائیو بس جکر جلدی تھا میسج نہ کرو تو پوئے نہ کچو چھا جکر وہ میسج اس تے نہ پہنچندو अलीपुर का असांखे यादि कयो आहे हसन अली मला सावण मला वॾी महिरबानी तव्हां लिखियो आहे त प्रोग्राम लाजवाब आहे साईं असांखे बि प्रोग्राम में यादि करियो बिल्कुलु तव्हांखे यादि कयोसीं वॾी महिरबानी तव्हां यादि कयो तव्हांखे यादि करे छॾियोसीं।